استاد ملک الشورا شری گرو گوبند سنگھ مہاراج جی دے پوتر زباندانی وچوں اے سویہ یا اے رچنا اکال استق بانی وچوں سی جس دوارا قلم دے تنی شاعر اعظم مارتن ستگرو مارتن مین سورج ملک الشورا شاعراں دے استاد گرو گوبند سنگھ مہاراج صفات خوبیاں تے گناں دے منبے گن ندھان اکال پرکھ انترجامی دی حمد و سنا کردے نے جس طرح پہلے روپا اندر آپ جی آد گرو گرنتھ صاحب مہاراج اندر اے استت بیان دے آئے نے تیویں سمپورن روپ وچ جا کے بھی اسی ہی طرح اکال پرکھ دی مہما دے گناہ واد کردے نے ہے پرمیشر ہے اکال پرکھ سرشتی دے ساجنہار ہے کونوں مکان دے بناون ہارے سانا مصور تیری رچنا اندر اس دھرتی اتے بےنت ملک نے چھتا ہے زمین ہن اونا ملک اندر آشا تے پاشا ویس تے دیس اتادت کئی فرق نے پر پامے اے درشتمان فرق نظر آندے نے پر اینا ساریاں دے ہردے اندر تیری اپما کرن دا چاہو ہے میں ویکھدا ہاں اپنی بولی اندر تیری بخشی ہوئی سرت تے مت نال فرانس تے وسن والے فرانسیسی اہل فرانس برطانیہ وچ رہن والے فرنگی اہل برطانیہ اپنی اپنی بھاشا وچ تیری اپما دا آشا ضرور بیان دے نے مکران دیش تے رہن والے تینوں دھیان دے نے اور تیری آگیا اندر ہی سارے چل رہے نے کیونکہ تو سب تو وڈا اے نات اے تے ساری رچنا کریشن اپ خدائی لکائی سرشتی کائنات تیرے حکم وچ نتھی ہوئی ہے جیسا کہ پہلے روپ وچ فرمایا ہے آپ ناتھ ناتھی سب جا کی تیرے حکم وچ بدھے ہوئے فراسی فرنگی فرانسیس کے درنگی مکران کے مردنگی کے جا ملکاں دے نام ہے جا ملکاں وچ وسن والے مکران کے مردنگی تیرے گیت گائیت ہے کسی نہ کسی ڈنگ نال تینو رات دے نظر پیندے نے باقی سترہ اندر بھی حضور ایسا ہی فرما دے نے پکھری کنداری گور گکھری گردیجا چاری کئی کئی لفظاں دا مختصر لفظ لیا گور مینز گورکھے کی کندھار وچ رہن والے کی تبت وچ رہن والے کی نیپال دے گورکھے سب تینو آراد دے نے پور پلاؤ کام روپ او کماؤ کام روپ آسام دا ایک ضلع ہے اتھے رہن والے لوگ بھی تینو آراد دے نے تے تو ہر جگہ ہر سمے پورن سمپورن ہیں ویاپک ہیں اومنی پوٹینٹ ہیں اومنی پریزنٹ ہیں سرو جگہ ویاپک بھی ہیں تے سرو شکتیوان بھی ہیں سرو ٹھور میں براجے جہاں جہاں جائیت ہے انت وچ سجدے وچ آندے نے سیس چکا دے نے ادب نال چوکے آندے نے میں کس کس دا نام لواں کس کس خطہ زمین دا نام لواں تے اوتھے وسن والے واسیاں دے نام لواں اے پرم شکتیوان اے پرتاپ شیل ستگرو اکال پرکھ پورن پرتاپی جنتر منتر تے اتا پی نات تینوں کوئی جنترا منترا نال بھی پا نہیں سکدا
तू इना तो भी बाला त्री है, पूर्ण प्रतापी जंतर मंत्र ते अतापी नाथ। अतापी तो मुरादे ताप साधन वाले, तप साधन वाले, तूणिया ताउन वाले, सब तेरी वड़ियाई कर देने, पर कीर्त तिहारी को न पार पाइत है। तेरी उपमा तेरी वड़ियाई करदिया करदिया भी कर नहीं पांदे, ता मैं भी तेनु चुकदा हां। दूसरे प्रमाण विच आखदे ने, चाओ दर्शांदे ने अपने परमेश्वर दे यस कहन दा। आप जी फरमांदे ने, जे कदी सारी खुशकी रब्बा मस्कून, ए सारी अर्थ जो है एक कागजात दा रूप धारण कर लवे, कागजां दे पलंदियां च बदल जावे, होर की लेना है वैबी आवा। ते आखन लगे, जितना सृष्टि उत्ते पानी है, दरिया नहरां कसियां जौहर तालाब सागर समुद्रां दा जितना पानी है, हे परमेश्वर ए स्याही दा रूप अख्तियार कर जावे। तू वड्डा दाता है ते वड्डियां गुणां दा मालिक है। दुनिया ते जितने कागजात अज तक बने ने पेपर मिलां कोलों, ए थोड़े ने तेरे गुण लिखण लई। फिर आवाज ने कहा, की चाहना है? ते गुरु साहिब जी कहंदे ने, सारी धरती कागज बन जावे, सारा सृष्टि दा पानी मस बन जाए, इंक बन जाए, स्याही विच बदल जाए, तेरे गुण लिखण वास्ते तैयारी है। होर की लेना है? ते होर हजूर कहंदे ने, जितनी नबातात है, वनस्पति है, बोटनी है, सारी ही कलमा दी शक्ल विच बदल जावे। कागद दीप कागद, कई जगह जाल दी जगह दद्दा लगा है। तो खैर मतलब इसका कागज तो ही है। बोली दा दी रूप रेखा भी बदलती रहती है, जिम्मे बाबे नानक दे वेले गोश नू गोश कहा है, पर मतलब एदा कन्न तो ही है। यक अर्ज गुफ्तम, ओदो जजे पैर नुकता नहीं सी हुंदा, जजा ही हुंदा सी। बोली दा स्वरूप हुण बदलिया है, अर्ज नू जे अर्ज कहा जावे ते कोई भुल नहीं होया करदी। यक अर्ज गुफ्तम पेश, तो ओदो पेश लफ्ज सी, हुण सस्से दे पैर च नुकता पाशा वालिया ने वधाया है। यक अर्ज गुफ्तम पेश तो दरगोश कुन करतार, इत लफ्ज गोश होवेगा। गोश कोई फारसी दा लफ्ज नहीं है, क्योंकि सियाने पुरुषा ने सिख मिशनरी कॉलेज दे दानिया ने, गुरु नानक यूनिवर्सिटी वालिया ने, पंजाब यूनिवर्सिटी वालिया ने जदों इस तरह दे लेख कढे ने, तां उहनां इह गाइडेंस देण दा यतन कीता है। ममकन है किसी नूं फिट आवे जां ना आवे, पर साहतकार इह गल मंनदे ने कि उदों बोली दी रूपरेखा होर सी। यक अर्ज गुफ्तम पेश तो दरगोश कुन करता, इस तरह आंदा है अगे। चलो, तो गुरु साहिब जी कागज नूं कागद वरतदे ने। आदि गुरु ग्रंथ साहिब विच भी कई जगह वरत्या है, नानक कागद लखमना श्री राग शब्द दी चौथी कड़ी दी इक तो। नानक कागद लखमना मतलब है, गुरु नानक देव जी कहंदे ने कि लखामन कागजात होवन, नानक कागद लखमना पढ़ पढ़ कीचै पाए, मसू तोटना आवे मसू मिन स्याही, लेखन पाउन चलाए, लेखन मैंने कलम हवा दी तेजी नाल कलम चले। इथे गुरु गोबिंद सिंह महाराज भी ऐसा ही फरमांदे ने कि कागद दीप सभे करके, दीप मैंने बर्रे आजम जितने एक खंड ब्रह्मांड ने, कागद दीप सभे करके और सात समुद्र न की मस कह हो। गुरु साहिब जी दी कविता दा जो खुलासा है उभार है, ए हर जगह पढ़ो तो ऐदां दा होवेगा जिवें पर्वत दी कुख चो चश्मा फुटदा है, उछलदा कुददा अटकेलियां करदा उलार खांदा। तो हर कविता महाराज दी ऐसी है, जिवें जाप साहिब दे अनेक छंत ने, अजय अलय अपै अभू उजू अनास अकाश गंधपन, इस तरह नाल। तो सारी कविता महाराज दी इस तरह नाल उछाले लैंदी है, जुरत दर्शांदी है, शजाअत दर्शांदी है, उलर उलर तुरदी है। कागद दीप सभे करके अर सात समुन्द्र न की मस कह हो, काट बनास्पति सगरी दिखवे उनके लेखन काज बनाए हो, सारस्वती बक्ता करके जो कोट गणेश के हाथ लिखाए हो। आप की है कि महाराज कहते ने सारी धरती कागज बन जाए,
ਸਾਰਾ ਪਾਣੀ ਸਿਆਹੀ ਬਣ ਜਾਏ, ਜੰਗਲਾਤਾਂ ਦੇ ਜੰਗਲਾਤ ਲੇਖਣੀਆਂ ਬਣ ਜਾਣ, ਕਲਮਾਂ ਵਿਚ ਬਦਲ ਜਾਵਣ, ਤੇ ਤੇਰੇ ਗੁਣ ਫੁਣ ਆਖੇ ਕੌਣ, ਕੋਈ ਸੀਮਤ ਮਤ ਵਾਲਾ, ਮਹਦੂਦ ਅਕਲ ਵਾਲਾ, ਲਿਮਿਟਡ ਬ੍ਰੇਨ ਵਾਲਾ ਨਹੀਂ। ਵਿਦਿਆ ਦੇ ਅਵਤਾਰ ਕਿਸ ਤੇਜ਼ੀ ਨਾਲ ਤੇ ਕਿਤਨਾ ਚਿਰ ਕਹਿੰਦੇ ਜਾਣ ਤੇਰੀ ਵਡਿਆਈ ਨੂੰ। ਤੁਕਾਂ ਵਿਚ ਮਹਾਰਾਜ ਦਰਸਾਉਂਦੇ ਨੇ ਕਿ ਸਾਰਸਵਤੀ ਬਖਤਾ ਕਰਕੇ, ਸਾਰਸਵਤੀ ਸਰਸਵਤੀ ਦਾ ਮੁਖਫਫ ਹੈ, ਸਰਸਵਤੀ ਤੋਂ ਵਿਦਿਆ ਦੀ ਦੇਵੀ ਹੈ, ਇਹ ਤੇਰੇ ਗੁਣ ਗਾਵੇ ਸਾਰਸਵਤੀ ਬਖਤਾ ਕਰਕੇ। ਕੌਣ ਤੇ ਕਿੰਨਾ ਚਿਰ ਕਿਸ ਤੇਜ਼ੀ ਨਾਲ ਲਿਖੇ, ਜੁਗ ਕੋਟ ਗਣੇਸ਼ ਕੇ ਹੱਥ ਲਿਖੇ ਹੋ। ਗਣੇਸ਼ ਜੀ ਕਰੋੜਾਂ ਯੁਗ ਤੇਰੇ ਗੁਣ ਲਿਖਣ ਵਾਸਤੇ ਲਾ ਦੇਣ, ਸਰਸਵਤੀ ਬੋਲੇ ਗੋਇਆ ਹੋਵੇ ਬਿਆਨ ਕਰੇ ਤੇ ਸਾਮਾਨ ਪਹਿਲੇ ਦੇਖ ਲਿਆ ਹੈ। ਗੁਰੂ ਜੀ ਕਹਿੰਦੇ ਨੇ ਫਿਰ ਕੀ ਨਤੀਜਾ ਨਿਕਲ ਸਕੇਗਾ। ਸਾਰਸਵਤੀ ਬਖਤਾ ਕਰਕੇ ਜੁਗ ਕੋਟ ਗਣੇਸ਼ ਕੇ ਹੱਥ ਲਿਖੇ ਹਾਂ, ਕਾਲ ਕਿਰਪਾਨ ਬਿਨਾ ਬਿਨਤੀ ਇਹ ਅਕਾਲ ਪੁਰਖ ਅੰਤਰਜਾਮੀ। ਕਿਰਪਾਨ ਸੂਚਕ ਹੈ ਕਿ ਤੇਰੀ ਇੱਕ ਸ਼ਕਤੀ ਲੈ ਕਰਨ ਦੀ ਵੀ ਹੈ। ਤੋ ਇੱਕ ਸੰਸਾਰੀ, ਇੱਕ ਭੰਡਾਰੀ, ਇੱਕ ਲੈ ਦੀਵਾਨ, ਲੈ ਮੀਨਸ ਲੈ ਲੈਣ ਦੀ ਬਾਣ ਹੈ, ਆਦਤ ਹੈ, ਯਾਨੀ ਮ੍ਰਿਤੂ ਕਰਨ ਦੀ ਵੀ ਤੇਰੇ ਵਿਚ ਹੀ ਸ਼ਕਤੀ ਹੈ, ਹੋਰ ਕੋਈ ਮਾਰ ਨਹੀਂ ਸਕਦਾ। ਤੋ ਕਾਲ ਕਿਰਪਾਨ ਬਿਨਾ ਬਿਨਤੀ, ਬਿਨਤੀ ਤੋਂ ਮੁਰਾਦ ਇਜਜ਼ ਇਨਕਸਾਰੀ ਨਿਮਰਤਾ, ਬਿਨਾ ਤੇਰੇ ਅੱਗੇ ਸਜਦਾ ਕੀਤੇ ਹੋ ਸਿਰ ਝੁਕਾਇਓ ਕੋਈ ਗੱਲ ਬਣ ਨਹੀਂ ਸਕੇਗੀ। ਕਾਲ ਕਿਰਪਾਨ ਬਿਨਾ ਬਿਨਤੀ ਨਾ ਤੋ ਤੁਮ ਕੋ ਪਰ ਨੈ ਕਿਰੀ ਜਾਏ ਹੋ, ਤਿਲ ਮਾਤਰ ਵੀ ਤੇਰੇ ਗੁਣ ਨਹੀਂ ਬਿਆਨ ਕਰ ਸਕਣਗੇ। ਤੋ ਅੰਤ ਫਿਰ ਇਹੀ ਕਹਿਣਾ ਪਵੇਗਾ ਕਿ